عشات هرمي بالكبا چوك چوك تري بال بال كشكي دخاقا چون چوكين توشمتي چالچو يرلاهي قاجر قاجر بشكي دخاقا شان فوقين توشمتي هرمدر جالبا ارنار ناسان النارين سوغل جوان अंधेरे इल्बिगिन पाइलगिन हरमगनक तू चुन्ने खुशिम नारोती चुपचुवासन शंग्यांग शोगलब आख्तिम मर्तन चलागिगिन दार्यशात आस्खने चिप्सिगोतन उक्तिप्तारन देनेशात आरवात आत्तान